0: बीबीसी नेपाली सेवाको साझा पखबाट सञ्जय ढकालको नमस्कार। आजको कार्यक्रममा आफू खुसी प्रधान न्यायाधीश चयन गर्न प्रधानमन्त्रीले अध्यादेश मार्फत जालझेल गरेको प्रमुख प्रतिपक्षी दलका सभापति गगन थापाको आरोप।
1: त्यो संवैधानिक परिषदमाथि आफ्नो नियन्त्रण राख्नका निम्ति यस्तो धेरै ठुलो संसद आह्वान गर्ने, संसद बन्द गर्ने सबै प्रपञ्च रचिएको छ।
0: जेठदेखि सरकारले पालैसँग बचत फिर्ता गर्ने बताइरहँदा के भन्छन् सहकारी पीडित?
2: सानोबाट सुरु गर्दैछ राम्रो, तर ठुलोलाई के गर्ने भन्ने कुरा चाहिँ क्लियरली नआएकै हो।
0: अनि इरान अमेरिका बीच ताजा वार्ताका प्रयासले फेरि गति लिएको पाकिस्तानी प्रधानमन्त्रीको भनाइ। सबभन्दा पहिला प्रमुख विश्व समाचार। अशोक दाहालबाट समाचार सुन्नुहोस्। अमेरिका र इरान बीचको शान्ति वार्तामा मध्यस्थकर्ताको भूमिका निभाइरहेका पाकिस्तानका प्रधानमन्त्रीले दुई देशबीच युद्ध अन्त्य गर्ने विषयमा कुराकानी अघि बढेको बताएका छन्। शहबाज शरीफले सामाजिक सञ्जालमा पोस्ट गर्दै हुर्मुज जलमार्गमा सैन्य पहरा दिएर पानी जहाजहरू पार गराउने अभियान स्थगित गर्ने अमेरिकी राष्ट्रपतिको निर्णयको प्रशंसा पनि गरेका छन्। इस्लामाबादबाट बीबीसी संवाददाता क्यारोलाइन डेभिस भन्छन्, संयुक्त राज्य अमेरिकाबाट अहिले कैयौं सकारात्मक कुराहरू आइरहेको जस्तो देखिएका छन् र अब इरानले यसलाई कसरी हेर्छ भन्ने चासो छ। यसअघि अमेरिकी राष्ट्रपति ट्रम्पले इरानसँग सम्झौताको ढोका खोल्न होर्मुजमा अमेरिकी सेनाको कारवाही स्थगित गरिएको बताएका थिए। यसैबीच लेबननको राष्ट्रिय समाचार संस्थाले इजरायलले गरेका पछिल्ला श्रृङ्खलाबद्ध हवाई आक्रमणमा 6 जनाको मृत्यु भएको जनाएको छ। युद्ध विरामका बावजुद पनि इजरायलले लेबननमाथि हिजबुल्लाह लक्षित आक्रमण जारी राखेको छ। हान्टा भाइरस फैलिएको एक पानी जहाजमा हालसम्म 8 व्यक्तिमा संक्रमण पुष्टि भएको विश्व स्वास्थ्य संगठनले जनाएको छ। डब्ल्युएचओका अनुसार उक्त संक्रमण एक मानिसबाट अर्को मानिसमा सर्न सक्ने पनि पुष्टि भएको छ। यसअघि संक्रमित एक व्यक्तिको जुरिचमा उपचार भइरहेको छ भने अन्यको द नेदरल्यान्ड्समा उपचार हुनेछ। क्रुजमा रहेका बाँकी व्यक्तिहरूलाई कुनै लक्षण नदेखिएको बताइएको छ। स्पेनले केनेरी आइल्याण्डमा उक्त पानी जहाजलाई अवतरण गर्ने अनुमति दिएको छ, तर उक्त टापुका प्रमुखले अनुमति दिने निर्णयको विरोध गरेका छन्। अमेरिका र इरान सम्झौता नजिक पुगेको विवरणसँगै विश्वभरि तेलको मूल्य घट्नुका साथै शेयर बजार उकालो लागेको छ। इन्धन मूल्यको मानक मानिने ब्रेन्ट कच्चा तेलको मूल्य प्रति ब्यारल $100 भन्दा कम भएको छ। अमेरिका र इजरायलले इरानमा युद्ध सुरु गरेसँगै तेलको मूल्यमा व्यापक उतार चढाव देखिएको थियो। इन्धनको मूल्य वृद्धिसँगै वायु सेवा कम्पनीहरूले यो महिना विश्वभरि 13,000 उडानहरू कटौती गरिएको जनाएका छन्। चिनिया विदेश मन्त्री वाङ यीले मध्यपूर्वको अवस्था संवेदनशील बिन्दुमा पुगेको बताएका छन्। चीन भ्रमणमा रहेका इरानका विदेश मन्त्री अब्बास अराक्चीसँगको कुराकानीमा चिनिया विदेश मन्त्रीले वार्ता जारी राख्न र युद्ध विरामलाई स्थायी रूप दिन जरुरी भएको बताए। अमेरिकी राष्ट्रपतिलाई आगामी साता एउटा सम्मेलनका लागि आमन्त्रण गरेको बेजिङले इरान युद्धमा पक्ष लिनबाट जोगिँदै सन्तुलित मध्यस्थताको कदम चालिरहेको छ। र उत्तर कोरियाले आफ्नो संविधान संशोधन गर्दै दक्षिण कोरियालाई अलग राज्यका रूपमा परिभाषित गर्नुका साथै पुनः एकीकरण सम्बन्धी व्यवस्था हटाएको छ। दक्षिण कोरियाली समाचार संस्था युनहापले यो निर्णयले उत्तर कोरियाली नेताको दुई शत्रु राष्ट्रको नीतिलाई औपचारिकता दिएको उल्लेख गरेको छ। संशोधित संविधानले किम जङ अनलाई राष्ट्र प्रमुखको मान्यता दिएको छ। यो बीबीसी नेपाली सेवा हो। साझापखमा यहाँलाई स्वागत छ। आफू खुसी प्रधान न्यायाधीश नियुक्त गर्न प्रधानमन्त्रीले अध्यादेश मार्फत जालझेल गरेको प्रमुख प्रतिपक्षी दलका सभापतिले आरोप लगाएका छन्। राष्ट्रपतिले संवैधानिक परिषद सम्बन्धी अध्यादेश जारी गरेको भोलिपल्ट आज प्रधानमन्त्रीले संवैधानिक परिषदको बैठक बिहिबारका निम्ति डाकेका छन्। बैठकको मुख्य कार्यसूची प्रधान न्यायाधीशको नियुक्ति सिफारिस रहेको प्रधानमन्त्रीको कार्यालयले जनाएको छ। एक रिपोर्ट। गत चैत 18 गते नै यसअघिका प्रधान न्यायाधीश प्रकाश मानसिंह राउतको अवकाश भएपछि सर्वोच्च अदालतको नेतृत्व रिक्त रहेको छ। उक्त पदका लागि न्याय परिषदले कायम मुकायम प्रधान न्यायाधीश सपना प्रधान मल्लसहित 6 जनाको नाम सिफारिश गरिसकेको छ। तीमध्येबाट प्रधानमन्त्री अध्यक्ष रहने संवैधानिक परिषदले नियुक्तिका निम्ति चयन गरेको व्यक्तिको संसदीय सुनवाई गरिन्छ। अध्यादेशले परिषदको अध्यक्षका हैसियतमा प्रधानमन्त्री र अन्य दुई सदस्यले गरेको निर्णय परिषदको निर्णय मानिने गरी ऐन संशोधन गरेको छ। अध्यादेश जारी गर्न
3: गर्नकै निम्ति बीचमा बोलाइसकिएको अधिवेशन समेत रोकिएको भन्दै यसले प्रधानमन्त्रीले नियुक्तिमा जालझेल गर्न खोजेको देखिने नेपाली काँग्रेसका सभापति गगन थापाले आज पत्रकारहरूलाई बताए।
1: कस्तो जालझेल गरिएको छ भने प्रधानमन्त्री हुनुहुन्छ, सभामुख हुनुहुन्छ र भोलि कानून मन्त्री आउनुहुन्छ र कानून मन्त्री आइसकेपछि तीनजनाले पारित गरेको कुरा बहुमत हुन्छ भनेर यो प्रधान न्यायाधीश कसलाई बनाउने, आफूले खल्तीबाट झिकेको नामलाई प्रधान न्यायाधीश बनाउने, जसलाई मन लाग्यो त्यसलाई बनाउने, त्यहाँभित्र अमङ्ग उम्मेद्वार, यो कुरा सोचेर यसरी त्यो संवैधानिक परिषदमाथि आफ्नो नियन्त्रण राख्नका निम्ति यस्तो धेरै ठूलो संसद आह्वान गर्ने, संसद बन्द गर्ने सबै प्रपञ्च रचिएको छ।
3: सभापति थापाले विगतका प्रधानमन्त्रीले आफ्नो मान्छे ल्याउन गरेको चलखेल भन्दा यो फरक नभएको भन्दै नेपाली काँग्रेसका तर्फबाट आपत्ति प्रकट गरे।
1: अगाडिको प्रधानमन्त्रीले ठ्याक्कै यही गर्नुभएको, त्यो बेला हामीले रोक्यौँ, अहिले अब हामीले रोक्न सकेनौँ किनकि अध्यादेश बनेर गयो। तर यो अगाडिको प्रधानमन्त्रीले गरेको आफ्नो मान्छे ल्याउनको लागि चलाएको भन्दा के फरक हो? योभन्दा अगाडिको प्रधानमन्त्रीले आफ्नो मान्छे नियुक्त गर्नको लागि पुरै जालझेल गर्नुभयो, अहिलेको प्रधानमन्त्रीले पनि त्यही कुरा गर्नुभयो, त्यही जालझेल गर्दै हुनुहुन्छ, यो आपत्तिजनक छ, यसमा नेपाली काँग्रेस पार्टीको प्रश्न छ।
3: संवैधानिक परिषदको बिहिबार डाकिएको बैठकमा प्रधानमन्त्रीका साथै सभामुख डोल प्रसाद अर्याल, राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहाल, कानून न्याय तथा संसदीय मामिला मन्त्री सुविता गौतम, प्रतिनिधि सभाका विपक्षी दलका नेता भीष्मराज आङदेम्बे र प्रतिनिधि सभाकी उपसभामुख रुबी कुमारी रहनेछन्। अघि पछि उक्त परिषदको सदस्यमा प्रधान न्यायाधीश रहने भए तापनि प्रधान न्यायाधीशकै नियुक्ति गर्न डाकिएको बैठकमा चाहिँ उनको साटो कानून मन्त्रीलाई डाकिन्छ। यसअघि पुनर्विचार गर्न भनेर फिर्ता पठाए तापनि जस्ताको तस्तै सरकारले पुनः शीतल निवास फर्काइदिएको संवैधानिक परिषद काम कर्तव्य अधिकार र कार्यविधि पहिलो संशोधन अध्यादेश 2083 मंगलबार राष्ट्रपति रामचन्द्र पौडेलले जारी गरेका थिए। अर्को प्रसंग, सरकारले सहकारीका पीड़ित बचतकर्ताहरूको रकम पालैसँग प्राथमिकताका आधारमा जेठदेखि फिर्ता गरिने बताएपछि खास गरी धेरै बचत रकम फसेकाहरूले आफ्नो पालो कहिले आउला भनेर प्रश्न गरिरहेका छन्। यसै सिलसिलामा साथी पवनराज पौडेलले एकजना पीड़ित बचतकर्ता उज्जवल सत्याललाई सरकारको पछिल्लो निर्णयबारे सोधेका छन्।
4: तर यसले चाहिँ समस्याको समाधानै गर्छ भने जस्तो चाहिँ मलाई लागेको छैन। यो भनेको कस्तो भने तपाईँको अलिकति अल्झाउने बल्झाउने काम लम्बाइरहने भने जस्तो काम भयो। सरकारले एकैचोटि एकमुष्ट सबैलाई चाहिँ समेट्नु पर्थ्यो कि। अहिले बचतकर्ताले सबैले पैसा लिएर घरमा लगाएर थन्काउने पनि होइन, त्यसैले सरकार त्यसरी आत्तिनुपर्ने, पैसा छैन भनेर आत्तिनुपर्ने मैले देखेको थिएन। तर सरकारले चाहिँ तपाईँहरूको पैसा सुनिश्चित छ, सानोबाट सुरु हुन्छ, तपाईँहरूको चाहिँ यो ठगी गरेका सहकारीहरूको सम्पत्ति लिलामी गरेर क्रमशः रूपमा तिर्दै जाने हो, नपाएसम्म पनि तपाईँहरू चाहिँ सुनिश्चित हुनु, अब चाहिँ सरकारले जिम्मा लिन्छ भन्ने कुरा भन्नु पर्थ्यो कि।
5: अनि सत्यालजी, त्यो त अब गर्न बाँकी नै होला नि त, भर्खरै सुरु गर्ने बित्तिकै त्यसले समाधान दिँदैन भन्नु कतिको उपयुक्त होला र?
4: सानोबाट सुरु गर्दैछ राम्रो, तर ठुलोलाई के गर्ने भन्ने कुरा चाहिँ क्लियरली नआएकै हो कि।
5: अब तपाईँ पनि ठुलो रकम त्यसरी अड्किएको व्यक्ति मध्येमा पर्नुहुन्छ होइन, सरकारले चाहिँ के गरिदिएको भए चाहिँ उचित हुन्थ्यो भन्ने तपाईँले लागेको?
4: अहिले जति पनि ठुला बचतकर्ताहरू छन् तपाईँहरूको चाहिँ कुनै ब्याङ्कमा लगेर आबद्ध गराइदिने, जबसम्म तपाईँको रकम लिलामीबाट उठ्दैन तपाईँको पैसा चाहिँ ब्याङ्कमा क्रेडिट हुँदैन भनिदिएको भए मान्छे कुर्ते ढुक्क भए, अब सहकारी मान्छेले खाएर भाग्दैन, सरकारले जिम्मा लियो भन्ने चाहिँ हुन्थ्यो कि।
3: उनी थिए एकजना पीडित बचतकर्ता उज्जवल सत्याल, साथी पवनराज पौडेलसँग कुरा गर्दै। फेरि अर्को प्रसंग, सुकुम्बासी तथा अव्यवस्थित बसोबास भएका बस्ती खाली गराउने संघीय सरकारको कार्यले स्थानीय तहहरूसँग उसको तनाव बढ़िरहेको देखिन्छ। काठमाडौँबाट सुकुम्बासी बस्ती हटाउन थालेपछि कतिपय जिल्ला प्रशासन कार्यालयबाट समेत स्थानीय सरकारहरूलाई निर्देशनात्मक ढाँचाका पत्रचार भएपछि स्थानीय सरकारहरू झन सशंकित बन्न पुगेका देखिन्छन्। यसबारे साथी प्रदीप बस्यालले गाउँपालिका राष्ट्रिय महासंघकी अध्यक्ष लक्ष्मी देवी पाण्डेलाई सोधेका छन्।
6: स्थानीय नागरिकको वास्तविक जीवन स्तरलाई जोगाउने कुरा हाम्रो सरकारको कर्तव्य हो, दायित्व हो, र यहाँ अधिकारको विषयमै कुरा गर्दाखेरि पनि कसले गर्ने काम हामी के गरिरहेका छौँ भन्ने विषय पनि हामीले ध्यानाकर्षण गराएका छौँ। हामीले
7: तपाईँहरूको पालिकाहरूको भूमिका चाहिँ यसमा के रहन्छ? अधिकारमा विरोधाभास देखिया हो,
6: एकदमै अधिकारमा विरोधाभास पनि छ। अर्को विषय चाहिँ जुन मापदण्ड संघ सरकारले निर्माण गरिदिनुपर्छ, जुन दक्ष जनशक्तिको व्यवस्था गर्नुपर्छ र यसको लगत लिनको लागि स्थानीय सरकारले सहयोग गर्छ भनिरहेका छौँ। यो विषयमा नै अहिले चाहिँ हठातको मानसिकतामा चाहिँ काम हुँदाखेरि सबै अन्यलता बढी सिर्जना भएको छ। यसको विषयमा त साझा अधिकारभित्र रहेका कुराहरू त तीन तहको सरकारको बीचमा छलफल हुनु पर्यो, दुई तहको सरकारको बीचको हो भने त्यहाँ छलफल हुनु पर्यो। संविधानले व्यवस्था गरेका कामहरूमा चाहिँ अलमलको स्थिति स्थानीय सरकारले सिर्जना गरेका छैन। यो सङ्घ सरकारले सिर्जना गरेका विषयहरू आफैले अध्ययन गरेर म कहाँनिर छु र के चाहिँ गर्ने हो भन्ने कुरा पहिला छर्लङ्ग हुनु पर्यो। एकले अर्कालाई दोषारोपण गर्न स्थानीय सरकारले खोजेको छैन। हामीले वास्तविक नागरिकको अवस्था नजिकबाट देख्छौँ, चिन्छौँ र हामीले चाहिँ सङ्घ सरकारले गर्ने ठाउँमा चाहिँ सहजीकरण गर्छौँ। यसको कामको लागि तयारी भएका जुन संरचनाहरू छन् त्यो संरचना हिजका दिनमा राजनीतिक प्रभावका कारणले उतार चढाव भयो। अहिलेको सरकारले चाहिँ यो उतार चढावबाट व्यवस्थित गर्छ भन्ने हामीले बुझेका थियौँ। झनै अहिले यो अस्त व्यस्त छ र एकले अर्कालाई दोषारोपण गर्ने वातावरण भएको छ। हामी त्यो चाहँदैनौँ। हामी स्पष्ट केमा छौँ भन्दा हामीले गर्ने एकल अधिकारभित्र हामी आफै कानुन बनाएर गर्छौँ र सङ्घ सरकारको समन्वय हुने ठाउँमा हामी समन्वय पनि गर्छौँ। हामीले बाटो छोडेर अन्त नहिँडौँ भनेका छौँ।
7: तपाईँहरूले चाहिँ अब कति चित्त नबुझेको पालिकाहरू आफै निर्णय गरेर त्यो काम रोक्ने काम पनि गर्नुहुन्छ त्यसो भए?
6: स्थानीय तहले गर्न पर्ने काम मात्रै गर्न सक्छ क्या। जग्गा प्राप्तिको विषय हामीसित अधिकार छैन। जग्गा प्राप्ति गर्ने कुरा त सङ्घ सरकारले समन्वय गरिदिनु पर्यो। साँच्चै वास्तविक सुकुम्बासीको पहिचान गर्ने कुरा हामीले गर्छौँ। को सुकुम्बासी हो, को भूमिहीन दलित हो, को भूमिहीन सुकुम्बासी हो र को अव्यवस्थितमा बसेको छ त्यसको जानकार हामीहरू छौँ। हिजका जानकारहरूसँग त्यहाँका विज्ञहरूसँग सोधेर छलफल गरेर हामीले निर्ल गर्छौँ र त्यो हामीले आयोग मार्फत यो कुराहरू हामीले आयोगलाई पठाउँछौँ र आयोगले यसलाई चाहिँ सूचना निकाल्छ, आफ्नो प्रक्रिया गर्छ। फेरि आयोगले त्यहाँनिर आकर्षित हुने कार्यालयहरू नापी कार्यालय मालपोत कार्यालय को आकर्षित हुने त्यहाँनिर पुग्छ।
7: जबरजस्ती निष्कासनका काम सबै तुरन्त स्थगन गर्नुपर्छ भन्ने माग गर्नु भएको छ। सङ्घीय सरकार अगाडि बढिरह्यो भने चाहिँ के गर्नुहुन्छ तपाईँहरू? कानुनी उपचारमा पनि तपाईँहरू जुन संविधानको व्याख्यालाई लिएर त्यो बाटोमा पनि जाने एउटा विकल्प रहन्छ?
6: अन्तिममा नागरिकको अस्थिरता सधैँ हेर्न सकिँदैन। नागरिकले अस्थिर वातावरणमा रोई कराई गर आफ्नो जीवनयापन गर्ने होइन। सरकारलाई चाहिँ गार्जेनसिप मानेर सरकारले गरेको वातावरणमा चाहिँ प्रिय भएर उसले आफ्नो जीवनयापन गर्न पाउनुपर्छ भन्ने कुरामा त हामी सदैव आवाज उठाउँछौँ। त्यो कानुनी उपचारमा जानुपर्ने अवस्था सिर्जना भयो भने पनि हामी चाहिँ नागरिकको पक्षमा उभिन्छौँ। त्यो किन उभिन्छौँ?

0: पुन नसके निकै उच्च स्तर तथा सघनताका साथ पुनः बमबारी गर्ने चेतावनी दिएका छन्। बीबीसी विवरणहरूमा आधारित एक रिपोर्ट सुनौ अशोक दाहालबाट।
1: सामाजिक सञ्जालमा आफ्नो भनाई राख्दै अमेरिकी राष्ट्रपति ट्रम्पले सम्झौताको बाटोबाट इरान युद्ध अन्त्य हुने आशा व्यक्त गरेका छन्। तर इरान सहमत नभए ट्रम्पले उनकै शब्दमा बमबारी सुरु हुने र त्यो यसअघि भन्दा पनि सघन हुने चेतावनी दिएका छन्। अमेरिकी रक्षा मन्त्री पीट हेक्सेथले इरानमाथि आक्रमणको चरण सकिएको घोषणा गरे लगत्तै अमेरिकी राष्ट्रपतिको चेतावनीयुक्त अभिव्यक्ति आएको हो। यसअघि राष्ट्रपति ट्रम्पले होर्मुज जलमार्गमा अमेरिकाले सुरु गरेको प्रोजेक्ट फ्रिडम स्थगनको घोषणा गरेका थिए। इरानी सरकारी सञ्चार माध्यमले ट्रम्पको उक्त कदमलाई अमेरिका पछि हटेको अर्थमा चर्चा गरेको छ। अमेरिकी कारवाही रोकिएको र सहमति हुन लागेको भन्ने समाचारबारे तेहरानले कुनै प्रतिक्रिया जनाएको छैन। यसैबीच चिनिया विदेश मन्त्री वाङ यीले इरानका विदेश मन्त्री अब्बास अराक्चीसँगको भेटमा होर्मुज जलमार्ग जतिसक्दो छिटो खोलिनुपर्ने बताएका छन्। चीन भ्रमणमा रहेका इरानी समकक्षीसँगको कुराकानीमा चिनिया विदेश मन्त्रीले वार्ता जारी राख्न र युद्ध विरामलाई स्थायी रूप दिन जरुरी रहेको बताए।
0: यसका साथै बीबीसी नेपाली सेवाको साँझ पख यही समाप्त हुन्छ। भोलि बेलुकी 9:15 बजे हामी फेरि उपस्थित हुनेछौँ। त्यस बेलासम्मका लागि हामी सबैलाई बिदा दिनुहोस्। नमस्कार।